पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम समय हो अहिले बिहानको 7 बज्यो।

0: को कुची को लागि म लेख्छु अथोडी लगाई बरु जेल भित्र टेक्छु
1: जाँदी
2: UNA कस्तो लाग्यो त परफर्मेन्स जाजिन
3: मलाई चाहिँ के लाग्यो भन्दाखेरि टु डिफरेन्ट सङ्ग्स लाग्यो क्या मलाई चाहिँ एकैचोटि बुझ्यो भन्नाले एउटै गीतमा आई मिन तिम्रो बिट स्विच थियो होइन फर्स्टको र एउटै गीतमा दुईटा गीत गाइरहेको जस्तो पनि हुन्छ नि जस्ट टु इम्प्रेस टाइप्सको भयो क्या आई मिन तिमीले अगाडिको र त्यो छुट्टै छुट्टै भयो है अनि मलाई चाहिँ के लाग्यो भन्दाखेरि तिमीले अझ योभन्दा चाहिँ अलि घातकै लेख्न सक्थ्यो होला क्या तिमीले योभन्दा खतरा नै लेख्न सक्थ्यो बट सेकेन्ड पार्टको बाद त्यो मन परायो लाइन भनेर चाहिँ त्यो बालेन शाह जस्तो धेरै आउँछ अर्कोचोटि बुझिस होला त्यो लाइन्सहरू राम्रो
2: चाहिँ
0: बिट स्विच भयो तर टपिक चाहिँ सेम थियो क्या सो विच वाज अ गुड थिङ होइन त्यसले गर्दा बोर हुनुभन्दा पहिला चाहिँ स्विच गरेको राम्रै हो एक किसिमले द्याट वाज अ गुड ट्राई जिन्दगीमा यो आर्ट भन्ने कुरा एक्सपेरिमेन्ट गरेर राख्ने हो विच वर्क्स विच डजन्ट वर्क गर्दै जाने हो थाहा पाउँदै जाने हो होइन अनि सो गुड आई मिन आई एप्रिसिएट युर ट्राई तिमीले जे गर्यो होइन आई मिन युर अटेम्प्ट टु स्विच एन्ड टेक द्याट रिस्क आई लाइक द्याट अनि अर्को कुरा चाहिँ म अब इमोसनल एस्पेक्टबाट भन्छु के भन्दाखेरि अघि भर्खर बाह्र पछि के हो मेरो गीतको बारेमा कुरा गयो भर्खर मैले एउटा रिलिज गराएको थिएँ गीत त्यहाँ होपलेसनेस देखाएको थिएँ मैले यङ केटाहरूको होइन तर अब सबैजना होपलेस छैन सबैजना चाहिँ एउटा स्किल सिकेर चाँडै भागिहाल्नुपर्छ देशमा चाँडै भागिहाल्नु त्यसको एउटा केही सिकौँ भन्ने पनि मात्र पनि छैन भाइ जस्तो भाइहरू पनि छ यहाँ देशको लागि बरु ज्यान बरु देशको लागि बस्न म ज्यान दिन्छु भन्ने अनि भाइले होप दिइरहेको छ बालन आएर चाहिँ हामी पनि पछि पछि लाग्दैछौँ हामी पनि हामी जस्तै रेडी हुँदैछौँ नेक्स्ट बालन बन्नलाई द्याट वी क्यान एक्चुली हेल्प द कन्ट्री भनेर त्यो पनि होप देखाइरहेको छ सो आई लभ द्याट एस्पेक्ट युवाहरूको अझै पनि पोजिटिभिटी छ युवामा भनेर सो एकदम ब्यालेन्स थियो ब्रो आई लभ म्यान आई लभ यर लिरिक्स म्यान आई लभ एभ्रिथिङ यु डु तर अब यस्तो कम्पिटिसन अब अडियन्स चाहिँ कसरी हेर्नुहुन्छ अब अल द बेस्ट
2: थ्याङ्क यू भेरी मच जजेस र जजेसले चाहिँ अब मिक्स कमेन्ट्स गर्नुभएको छ होइन सो तिमीलाई चाहिँ तिम्रो आफ्नो पर्फर्मेन्स चाहिँ आज कस्तो लाग्यो
1: अगाडि चाहिँ देशको हालतको बारेमा लेखेँ अनि त्यो देशको हालत बिगार्नेहरूको लागि लेखेँ
2: Short and sweet. So, अब हाम्रो अडियन्सहरूले पनि हेरिरहनु भएको छ होइन अब इफ यु वान्ट टु गो फर्दर तिमीले चाहिँ भोट माग्नु पर्ने हुन्छ सो भोट माग है त
1: मेरो नाम चाहिँ अरुण मगर मेरो स्टेज नेम युएनए यदि मलाई आगामी राउन्डमा हेर्न चाहनुहुन्छ भने देशभित्र हुनुभएको मानवभावहरूले ओएसआर कनेक्ट एप र देश बाहिर हुनुभएको मानवभावहरूले चाहिँ www.khalti.com बाट भोट गर्न सक्नुहुनेछ हजुरको एक भोट नै मेरो सफलता हो धन्यवाद

0: जनहितका लागि डिभिजन वन कार्यालय संखुवा सभा।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ
1: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424949000

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 98429600035।
3: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
4: आगो र वन र ढिलोबाट होसियार बनाऊ।
3: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जङ्गल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
4: साथै वन र ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
3: वन जङ्गलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
4: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जङ्गलमा नफालौ।
3: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
4: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
3: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
4: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
3: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
4: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
3: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग, खातबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
1: 029562648,
0: 9842059801
1: र 9852058।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ। कर काटिङ र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कार्यालय स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नु पर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि समावेश भएको बिल छापी जारी गर्नुपर्छ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झण्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई।
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 60 8 17 र 99 5 62 8 17।

0: म गीताबाजी
1: मालिक साहेब बुवा हजुरले बैना गरेको नत्थीहरू
2: कोठारी
1: हजुर मालिक
2: यसलाई हवेली लिएर आइस
3: प्यासा समुद्रमा आउने हो समुद्र प्यासाकोमा गयो भने त बगौँला नि रास्ता
4: मिठो भएपछि झुटो पनि नमिठो लाग्छ
3: समुद्रमा मुड डुबाउँदैमा समुद्र झुटो हुन्छ
5: बधाई छ काकी
0: के भयो
5: नातिनी जन्मी
0: अब मेरी छोरीको दुःखका दिन गए
6: हाम्रो यो प्रेमले हामीलाई छोरीसम्म पुर्याए
7: आमा भनेको नि आफ्नो जानको बाजे राखेर पाक्नु मुखबाट पनि आफ्नो सन्तानलाई जगाएर ल्याउँछन् तर
6: त होइन तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरूको आउनले डिग्री मार्न थाले

0: तपाईँलाई दुई कौडी पैसा छैन लेखक बन्ने, कसरी जिन्दगी कटाउनु
1: भएकोसँग? एकचोटि रोक न यार, कुरा त सुन
0: किन,
1: तिमी मसँग किन रिसराएको यसरी भन त, के कमी भयो मलाई?
0: हजार रुपियाँ छ तिमीसँग, यही हो तिम्रो कमी। कतिजना चल्छ यसरी
1: सङ्घर्ष गर्दैछु त सफल भइहाल्छु नि।
0: ओके, तिमी आफ्नो सफलताको पछि लाग, म आफ्नो भविष्यको पछि लाग्छु। बाई।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन साथी पसल। कनपुर छ कनपुर बजार त्री चोक प्रभागेर कदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153877775।
1: काउपुटी लागिसक्यो भोलि फेरि यस्तो फुर्सद मिलान हो कान्छा जाउँ जो मनतिर कपडा किन्ने
2: साजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे तर आजकल त न्यू हिमसिन वस्त्रालयले सिमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त
0: हजुर हामी कहाँ जुत्ता चप्पल छाता लेडिज ब्याग जेन्ट्स ब्याग सिरक दस्ना थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार इन्डियन ओरिजिनल साडीहरू जोगमुनीको दर भावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ सीता श्रेष्ठ सम्पर्क नम्बर 09355772 9817300051
0: न्यू भीमसेन वस्त्रालय खातै 9 तुमिङचार सवार।
3: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
4: ग्राहकहरूको घर घरमा सामान भुवानी गर्नका लागि विश्वासिल माध्यम
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोभाइडर धन बहादुर तामाङ सम्पर्क 98 42 44 62।
3: निकिता किराना पसल सुमलिङ्गार गोल्डन स्टार होर्डिङ सँगै जोडिएको घर।
5: प्रोभाइडर सबिना जिमी तामाङ सम्पर्क नम्बर 98 40 58 99
3: हातबारी 9 सुमलिङ्गार सम्पर्कमा। अब यो निर्माणको सामान चाहिँ कस्ताबाट पो ल्याउनु हो?
4: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रगतिमा जान पर्यो। जस्ता पाना खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट फाइबर इटा र रङ्ग रोगन गर्नु परेमा नजर ट्रेड लाइन सम्झनुहोस्। उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर प्रजल ट्रेड खातबारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 98 52 51 753 र 029 560 553।

0: पोखराको तल्ला चाहि हौ नाति कता पाउँछ तिमीलाई थाहा छ
1: त्यो खानपारीको चुली खेल बप्पा छेउमा जानु न बाजे त्यहाँ सबैमा छ कुखुरा पालन केन्द्र छ त्यहाँ पाउँछ
2: सम्झनुहोस् यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा खादबारी सुनकुमार सभा प्रोप्राइटर बलराम कटुवाल सम्पर्क नम्बर 98 62 83 93 कटुवाल 98 42 10 76 29 र 0 5 60 5 6 8 साथमा खादबारी एकको टुरिङ लाइनबाट पछिल्लो कार्यालयतिर जाने बारेमा कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा दिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98 48 50 17 83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: दिदी
1: मेलापात भन्छौ गर्दनाले पक्क परेर
0: आफू राम्रो भन्न किन समय तुर्नु खाँदारी भाँडोचोकमा सन्ध्या संसारी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा बनाइहाल्छ नि गहना भने त्यसरी हो त नि नम्बरी सुनका गहना बनाउनु परेमा जुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा असरी जातिका गहना चाहिएमा सधैँ सम्पर्क गर्नु नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5 डाँडा गाउँ स्कुल छेउ। एक बहादुर श्रेष्ठ सम्पर्क नम्बर 0241410188 र 98 15 35 36 56।

0: बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई फाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनु होला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङ चार खाद्य संस्थान अगाडि। सम्पर्क 029575040 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र फुलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप खाँचारी सिंहको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश सिंहले सम्पर्क 9842127333। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: बोकेर हिँड्ने अनुलाई हिजो नै छाडेर आइसकी। अब म तिम्रो रोदी घरको केटी बन्न चाहन्छु, जहाँ माया साटिन्छ, साथी साटिँदैन, र जहाँ
1: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
0: चौबन्दी चोली?
1: अनि छिटको गुन्यु लगाउनु पर्छ।
0: छिटको गुन्यु?
1: अनि कमरमा, अनि यस्तो पेटी होइन, कमरमा 12 हातको कपडा बेर्नु पर्छ, जसलाई पटुकी भनिन्छ।
0: पटुकी?
1: हो, पटुकी। चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा 12 हातको पटुकी बाँधेर

मेलापातमा पसिना चोहुँदै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोगी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा दोहोरीमा सुनाउने केटीले नेपाली केटी हो।

0: छैन, खायो सुत्यो, गाईलाई घाँस काट्नु पर्दैन। त्यहाँ जुठो भाँडा पनि टन्नै छ, त्यो चाहिँ कसले धुन्छ?
1: खेतालो जान होइन,
2: खेतालो सेतालो,
1: माइलीको खेतालो हो क्या?
3: माइलीको खेतालो
1: काठमाडौँ आएको छ
3: हो र? ए
0: माइली भनेपछि सुन्तलीको छोरी।
3: ए सुन्तली, सुन्तली खेताला
2: के भन्छ बुढो?
3: ल माइलीको खेतालो म नयाँ स्वप्न आएर आउँछ है।
1: दामी देख्यो
0: माइली बटिन्छ।
4: माइलीले आइलु भन्दै बिहे हान्दे कुरै खलास।
3: त्यसपछि त त्यसले मेरो लुगा धुन्छ, कराई धुन्छ, डेक्ची धुन्छ।
1: तर यार ठुलो बडाको छोरी खालि काठमाडौँ मात्रै बसे, भेटेकोले नहुने, कसरी लग पाउँछ होला?
4: मुला मर्दो भएपछि आँट्नु पर्छ,

0: थियो।
1: तिमीले यहाँ खेता लगाएको कि हेरहार गर्न आएको?
0: होइन भएका काम चोर नक्कलीहरू।
2: हाम्रो साथीलाई बारम्बार गाउँमा आइदिनु पर्यो भनेर भन्नु पर्यो क्या?
3: किन आउनु पर्यो?
4: बारम्बार आउँदा माया पनि बारम्बार बढ्दै जान्छ रे क्या?
5: बोकाहरू

0: cuando
1: pues si quieres más, cuánto como que tenga chan, por ti, ¿cuándo hay la última nena? ¿Cuándo es?
2: मेरो यहाँ माया दिदीको कुरा गरेर बसिरहेको छ, उतातिर बाउले अर्को बुढी लिएर भागिसक्यो के हो त? अनि घरमा आमा पनि थिएन, आमा नि पहिलो गइसकेको थियो, भाले अघि ल्याए खाना पकाउने मान्छे हुन्छ, मलाई आनन्द झन् मलाई हुन्छ नि कोलेर आयो यस कि आमा
1: मेरो आमा
2: मेरो बाले यसको आमालाई

0: कहिले हो यसको चाँचो पाँचो मिलाउनु बिहेको
1: आफै त महादेव कस्तो देला पर बिहे गर्न बिना छुट्टी नगर है सर
2: आफै त सानो भाइ दुधको दाँत झरेर छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने

0: अनि म तिमीलाई माया गर्दिन, तिमीबाट टाढा जान्छु भन्यो भने के गर्छौ?
1: तिमी टाढा भयो भने त म बाँच्नै सक्दिन नि, म तिमीलाई टाढै हुन दिन्न। अबदेखि यस्तो कुरा नगर।
0: मलाई यो खोलाले बगायो भने
1: म यो खोलै सुकाइदिन्छु। यो ठाउँमा फर्केर फेरि कहिले पनि आउँदिन।
0: यदि भगवान्ले नै लग्यो भने
1: म त्यो दिनदेखि भगवान नै मान्दिनँ।

जुना आखा खोल ना, जुना, जुना आखा खोल ना।

gelmiş husumet. Mayıklı var ki. Hamuru bir çekti Osman'a.

श्रोताहरू, अब तपाईँले सुन्दै हुनुहुन्छ दुर्गेश थापाको दुश्मन हेरको हेरे गीत पहिलो बस एफएमबाट प्रसारण हुँदैछ।

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी व्याधिका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: जाउँ जाउँ माधीको गाउँ देवढुङ्गा घुम्न जाउँ माधीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मारी जाउ
1: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349000

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।
1: तपाईँको क्रिकेट पढ्ने जाने सपना अब हामी पुरा गर्छौँ।

यो संसार कस्तो विडम्बना, साँच्ची नै आज कति धेरै माया प्रेममा फसेर केही समयमा बेच्छन् अनि छुट्छन्। अचम्म लाग्छ यो संसारलाई देखेर, तर पनि केही छैन, आखिर यस्तै रहेछ जिन्दगी। कसैको जीवनमा मिलाप हुन्छ, कसैको जीवनमा छुट्छ अनि रुवावासी मिलाप हुन्छ। यस्तै छ यो स्वार्थी संसार, हो यस्तै छ यो स्वार्थी संसार।

दर्शक दिन तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ विमलदास छेत्री र विष्णु माझीको समुदुर स्वरमा अनि युवराज भूषालको लय र सूर्य कुमार छेत्रीको उत्कृष्ट शब्द सृजनामा रहेको चर्चित नेपाली लोकदोहोरी गीत मनको धोको।

दर्शक दिन एकदमै मिठो गीत रहेको थियो, तपाईँहरूलाई पनि यो गीत मन पर्यो होला भन्ने आशा राखेको छु। तपाईँहरूले माया अनि साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। जसरी हाम्रो यस युट्युब च्यानलमा अझै पनि जोड्नु भएको छैन भने नेपाली गीत संगीतहरूको लागि हाम्रो यस जीआर इन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकमा रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसन अन गर्नु पनि नजुटाउनुहोला। दर्शक दिन अर्को भिडियोमा तपाईँहरूमा चाहिँ नयाँ गीतका साथ आउने वाचा गर्दै आजको यस विषयबाट म जीआर भट्ट पनि बिदा हुन चाहन्छु। नमस्ते।

0: जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिरामी मध्ये 50 जनाको हाल भरतपुर र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिरामीहरूमा उच्च ज्वरो, पखाला र रक्तसापको समस्या देखिएको छ। सदन उपचार कक्षमा उपचाररत 2 जनाको अवस्थामा सुधार आएपछि वार्डमा सारिएको र सबै बिरामी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
1: उत्तर झापामा जंगली च्याउ खाँदा एकै परिवारका 11 जना बिरामी परेका छन्। आज बिहान 12 धसी गाउँपालिका 2 बुट्टाबारीका तेज बहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएको हो। बिरामी पर्नेहरूमा 50 वर्षीय कमला माया खवास, 31 वर्षीय दिल्ली खवास, 20 वर्षीय अनिता खवास र 8 जना बालबालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काका अनुसार च्याउ खाए लगत्तै परिवारका सबै सदस्यमा बान्ता हुने र टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो। उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि 8 जना बालबालिकालाई थप उपचारका लागि दमक स्थित बाल अस्पतालमा पठाइएको छ।
0: यता चितवनको भरतपुर स्थित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालमा नियमित विपरीत आवास गृह कब्जा गरेर बसेका कर्मचारीले कोठा छाड्न अटेर गरेका छन्। अस्पतालले गत वैशाख 16 गते नै सूचना जारी गरी आवास खाली गर्न निर्देशन दिए पनि कर्मचारीले त्यसलाई व्यवस्था गरिरहेका छन्। अस्पतालको नियम अनुसार 25 किलोमिटर परिधिभित्र निजी घर भएका कर्मचारीलाई आवास सुविधा दिइँदैन, तर आफ्नै घर भएकाले पनि वर्षौंसम्म आवास नछाड्दा आपतकालीन सेवामा खटिने चिकित्सक र नर्सलाई राख्न समस्या भएको हो।
1: बाँकेकी निर्मला कुर्मीको रहस्यमय मृत्यु र सम्पत्ति हदपिएको घटनामा न्याय माग्दै अधिकार कर्मी रूबी खान पुनः अनिश्चितकालीन अनशनमा बस्नु भएको छ। 13 दिनदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमै अनशनरत खानको यो 6 आन्दोलन हो। पटक पटक सरकारसँग सहमति भए पनि हत्यामा संलग्न भए भनिएकाहरूलाई कार्यवाही गर्न र मुद्दा अदालतसम्म पुर्याउन सरकारले व्यवस्था गरेको खानको गुनासो छ। 2077 सालमा बेपत्ता भएकी निर्मलाको हत्यामा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीको संलग्नता रहेको दावीसहित अधिकार कर्मीहरू 5 वर्षदेखि आन्दोलित छन्। रूबीले अहिले निर्मला कुर्मी र गुडिया प्रकरणको मुद्दा प्रकरण अदालत लैजानुपर्ने तथा नाबालक दिपेश चमारको मृत्युमा निष्पक्ष अनुसन्धान हुनुपर्ने लगायतका 9 बुँदे माग राख्नु भएको छ।
0: मादक पदार्थ सेवन गरेर गाड़ी चलाउने कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई प्रहरीले 1,000 रूपियाँ जरिवाना गराएको छ। शनिबार राति मोहना पुल अतरिया 6 लेनको सड़कको गेटामा उनले चलाएको सरकारी गाड़ी अनियन्त्रित भई रेलिङमा ठोकेर दुर्घटनामा परेको हो। मेयर स्वयंले मदिरा सेवन गरेको स्वीकार गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई मापसे र लापरवाही अन्तर्गत 1,000 रूपियाँ जरिवाना तिराएको हो।
1: देशका विभिन्न भागमा आज मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा पानी परिरहेको छ। विशेष गरी काठमाडौँ, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक र नुवाकोटमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशको रूकुम पूर्व र आसपासका क्षेत्रमा पनि मेघगर्जन सहित हल्का वर्षा भइरहेको छ। गण्डकी र बागमतीका पहाड़ी भूभागमा अहिले बादल लागेको छ भने तराईका केही भागमा आंशिक बदली रहेको छ। यी क्षेत्रमा थप पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा भनेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

जीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै EMI। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। LG Life Good।

0: पाएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई।

0: वर्षदेखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छाने छाने लिनुहोस्। यो प्याक खरिद गर्न ST 1415 ST 2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।

0: सिजी यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भइपुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय योजना आयोगले देशका विभिन्न रणनीतिक सड़क पुल र अस्पताल भवन निर्माणका लागि बहुवर्षीय स्रोत सहमतिको सिफारिश गरेको छ। आयोगको हालै वर्षको बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरूका लागि अर्थ मन्त्रालयमा यस्तो सिफारिश गरेको हो। भौतिक पूर्वाधारतर्फ धनगढ़ी, दिपायल, चैनपुर सड़क, कर्णाली करिडोरको हिल्सा, सिमकोट खण्ड, पेरी करिडोर र सहित मार्ग लगायतका 8 ठूला आयोजनाका लागि 9 अर्ब 90 करोड़ रूपियाँको स्रोत सुनिश्चित गर्न सिफारिश गरे।
3: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट 26 करोड़ 19 लाख रूपियाँ बढ़ी राजस्व संकलन गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक नवराज अधिकारीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको कडाईका कारण यो राजस्व संकलन भएको जानकारी दिनुभएको छ। प्रहरीका अनुसार चैत मसान्तसम्मको अवधिमा मात्रै 3,73,562 सवारी चालकहरू कार्यवाहीमा परेका छन्।
2: अब विदेशका खबर। उत्तर कोरियाले आफ्ना सर्वोच्च नेता किम जोङ उनको सुरक्षाका लागि विश्वलाई नै झस्काउने गरी नयाँ सैन्य रणनीति अगाडि सारेको छ। सर्वोच्च नेता किमको हत्या भए वा उनीमाथि कुनै विदेशी हमला भएमा उत्तर कोरियाले स्वचालित रूपमा आणविक हमला गर्ने व्यवस्था संविधानमै गरेको खबर सार्वजनिक भएको छ। द टेलिग्राफको रिपोर्ट अनुसार उत्तर कोरियाले आफ्नो संविधान संशोधन गर्दै नेतृत्वमाथि आक्रमण भएको खण्डमा सैन्य बलले तत्काल र अनिवार्य प्रतिशोध लिने व्यवस्था कायम गरेको हो।
3: युद्ध दक्षिण क्षेत्रमा इसरायलले गरेको पछिल्लो आक्रमणमा 17 जनाको मृत्यु भएको छ। मृतक मध्ये एक 12 वर्षीय बालिका समेत रहेको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत अप्रेल 17 इसरायल र हेजबोल्ला बीच युद्ध विरामको घोषणा भए पनि दुवै पक्षबाट दैनिक जसो आक्रमण भइरहेका छन्। इसरायली सेनाले हेजबोल्लाका वरिष्ठ सैन्य अधिकारीलाई लक्षित गरी आक्रमण गरिएको दावी गरे पनि आवासीय क्षेत्र र राजमार्गहरूमा भएका यी हमलाले सर्वसाधारणमा त्रास फैलाएको छ।
2: अब खेलकुद। नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एसियन भलिबल एसोसिएशन कावा महिला भलिबल च्याम्पियनशीप आगामी जेठ 8-15 गतेसम्म हुने भएको छ। 10 रत्रंगशालाको कवर हलमा हुने प्रतियोगितामा आयोजक नेपाल सहित 8 राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा नेपाल, भारत, इरान, काजकिस्तान, किर्गिस्तान, श्रीलंका, बंगलादेश र मालदिवसले प्रतिस्पर्धा गर्नेछन्। संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै तयारी पूरा भएको जानकारी दिएका छनृ
3: र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव राम चरित्र मेहताले नेपाल क्रिकेट संज्ञानलाई कानूनको पूर्ण पालना गर्दै पारदर्शी रूपमा अघि बढ़न निर्देशन दिएका छन्। विराटनगर बाजादेखि शुरू भएको क्यानको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सदस्य सचिव मेहताले यस्तो आग्रह गरेका हुन्। भोलिसम्म चल्ने यस साधारण सभाले क्यानको आगामी रणनीति र वार्षिक प्रतिवेदन पारित गर्नेछ।
2: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने। राष्ट्रपति पौडेलले संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यतालिका संसदमा साझा धारणा बनाउन प्रतिपक्षीका सचेतकहरूको छलफल।
3: गृह मन्त्रालयमा थन्किएको निर्वाचन विधेयक बिउताउँदै आयोग 7 ऐनलाई एकीकृत गर्न राजनैतिक दलसँग राय मागिँदै भोलि छलफल। ट्रेड युनियन खारेजी विरूद्ध कर्मचारीहरू आईएलओको शरणमा सरकारको कदम अन्तर्राष्ट्रिय सन्धि विपरीत भएको दावी।
2: सरकारी वेबसाइट ह्याक गरी ठेक्कामा चलखेल। सीआईबीको अनुसन्धानपछि पूर्व मन्त्री विक्रम पाण्डे सहित 22 जनामाथि कानूनी कार्यवाही शुरू। निर्मला कुर्मीको न्यायका लागि रूबी खानको 6 अनशन बाँके प्रहरी परिसरमै।
3: उत्तर कोरियाको नयाँ सैन्य रणनीति। किम जोङको हत्या भए स्वचालित आणविक हमला हुने व्यवस्था। युद्ध विराममा पनि लेबनानमा रोकिएन आक्रमण। पछिल्लो घटनामा 17 जनाको मृत्यु।
2: र कावा महिला भलिबल च्याम्पियनशीप जेठ 2 साता हुने प्रतियोगिताको ट्रफी सार्वजनिक। क्यानलाई कानून पालना गर्न राखेपा सदस्य राखेप सदस्य सचिव मेहताको आग्रह, विराटनगरमा क्रिकेट संघको वार्षिक साधारण सभा शुरू।
3: हस्तका साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: संसदमा नागरिक दैनिकले खबर छापेको छ। धुलो काम छरी र प्रदूषण नभनी निरन्तर सिटी फुट्दै सड़कमा कुदिरहेका सवारी साधनको व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी र चालक बीच बेला बेलामा विवाद भएको सुनिन्छ देखिन्छ। ट्राफिक प्रहरीले बिना सित्तै चिट काट्यो भन्ने गुनासो पनि सुनिन्छ। तर ट्राफिक प्रहरीको कार्यभोज कति छ भन्ने विषयमा कमै ध्यान दिइन्छ र चर्चा पनि कमै छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले उपत्यकामा दर्ता सवारी साधनको संख्या 20,18,434 छ। तर ट्राफिक प्रहरी भने जम्मा 1,599 मात्रै छन्। यस हिसाबले हेर्दा सड़कमा ट्राफिक व्यवस्थापन गर्दा एक ट्राफिक प्रहरीको भागमा औसत 1,270 सवारी साधन पर्ने देखिन्छ। करिब 50,00,000 चलायमान जनसंख्या रहेको काठमाडौँ उपत्यकामा सड़क व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, मापसी नियन्त्रणदेखि हराएका सवारी साधन खोजीसम्मको जिम्मेवारी यही सीमित जनशक्तिको कारणमा छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा ट्राफिक प्रहरीले दैनिक 10-12 घण्टासम्म ड्यूटी गर्नुपर्ने अवस्था छ। उपत्यकामा 77 ट्राफिक एकाइ छन्। यस आधारमा एउटा एकाइको भागमा औसत 26,293 सवारी साधन व्यवस्थापनको जिम्मेवारी पर्ने देखिन्छ।
1: पेट्रोलको भार मध्यम वर्गलाई मार, कान्तिपुर दैनिकमा खबर छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल नेपानेको इन्धनमा हुने खर्च 35% हाराहारी वृद्धि भएको छ। आफू बस्ने ठाउँ काठमाडौँको शंखमूलदेखि भक्तपुरको राधे राधे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने उनी बताउँछन्। पहिला साताको 7-8 सय रूपियाँ भए पुग्थ्यो, अहिले 1,100 रूपियाँसम्म लाग्छ। उनी भन्छन् अलिअलि जोगिने पैसा पनि पेट्रोलमै सकिन्छ। अहिले मासिक 4,500 रूपियाँसम्म पेट्रोलमै खर्चिनु परेको उनी सुनाउँछन्। इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ़दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्याधिक मूल्य बढ़ेको छ। प्रतिलिटर 157 रूपैयाँमा पाइने पेट्रोलको मूल्य 217 रूपैयाँ पुगेको छ। डिजेलको मूल्य 142 बढ़ेर 225 रूपैयाँ भएको छ। पम्पहरूमा लाइनै बस्नुपर्ने गरी आपूर्तिमा समस्या नभए पनि मूल्य भने निरन्तर बढ़ेको छ।
0: इभिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेश गरेका मूल्यांकनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको छ। अनधिकृत तथा गैर कानूनी ढंगले 313 ठेक्काको दर रेट नै तलमाथि पारेर प्रभावमा पारेको सीआईबीले जनाएको छ। सीआईबीले अनुसन्धान सिद्ध्याएपछि सरकारी वकिलको कार्यालय मार्फत शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेश भएको आरोप पत्र अनुसार ठेक्का प्रणालीबाट ठेक्का दिने तय नगरेसम्म ती ठेक्काहरू ककसलाई परेको भन्ने कुरा यकिन गर्न नसकिने भए पनि कम्प्यूटर अपरेटर मार्फत ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको दर रेट परिवर्तन गरेको उल्लेख छ। यो विषयमा कन्स्ट्रक्सनका संचालक एवं पूर्व मन्त्री 47 वर्षीय विक्रम पाण्डेलाई समेत पक्राउ गरेर अनुसन्धान गरिएको थियो। उनीसहित पक्राउ परेका 13 जनाले इन्कारी बयान समेत दिएका थिए। आरोपीहरूले इन्कारी बयान दिए पनि विभिन्न ठेक्कामा सहभागी 1,136 बोलपत्रदाताको लगइन युजर आईसीडी सहितको विवरणबाट पहुँच पुर्याएको देखिएको सीआईबीको अनुसन्धानमा उल्लेख छ। लगइन विवरणबाट सीआईबीले यो प्रकरणमा शुरूमा कम्प्यूटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाएको थियो। सीआईबीले उनलाई फाग्न 28 पक्राउ गरेको थियो। प्रहरीले अहिलेसम्म यो प्रकरणमा 13 जनालाई पक्राउ गरेर प्रतिवेदन सहित अदालतमा बुझाएको छ। माथिलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई गभर्नमेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरो फोटाइटीमा उजुरी परेको थियो। 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
1: लघु वित्त वित्तीय संस्थाहरूमाथि भइरहेका गैर कानूनी गतिविधि नियन्त्रण गर्न सरकार र सम्बद्ध निकायहरूलाई सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। लघु वित्तको उच्च ब्याज, बहु कर्जा, असूली प्रक्रियामा कड़ाई गर्दा ऋणीहरू पीड़ित भएको भन्दै लघु वित्त विरूद्ध संघर्ष समितिका नाममा केही वर्ष यता आन्दोलन चलिरहेको छ। आन्दोलनकारीले लघु वित्तका सदस्य र कर्मचारी

0: धम्क्याउने, रेडीलाई कर्चा नतिर्न दबाव दिने, कार्यालयमा आक्रमण गर्ने, धितो असुली प्रक्रियामा अवरोध पुर्याउने तथा कर्जा मिनाहा हुन्छ भन्ने झुटो आश्वासन दिएर उक्साउने जस्ता गैर कानूनी काम गरिरहेका छन्। यस्ता गतिविधिले वित्तीय सुशासन र सार्वजनिक शान्तिमा गम्भीर असर पार्ने भए पनि नियन्त्रणका लागि राज्यका निकायले पर्याप्त प्रभावकारी काम नगरेको भन्दै न्यायाधीश हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरेको हो। लघु वित्तको धारणालाई नै समाप्त पार्ने गरी सुनियोजित क्रमबद्ध घटनाहरू भए पनि रोक्न कुनै काम नगरेको भन्दै अधिवक्ता सुभाष पाठक सहित पाँचजना कानून व्यवसायीले न्यायिक हस्तक्षेपको माग राखेर रिट दायर गरेका थिए।
1: बेरोजगारी समस्याले बालेन सरकारलाई खुडा टेकाउने विश्लेषण शीर्षकमा मध्याहले खबर छापेको छ। बेरोजगार नेपाली युवा युवतीलाई स्वदेशमै रोजगारी दिने काम प्रधानमन्त्री बालेन्द्र शाहपाले नेतृत्वको सरकारका लागि सबैभन्दा ठूलो चुनौती हुने विश्लेषण गरिएको छ। व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको भन्दै वैदेशिक रोजगार क्षेत्रमा तनाव बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भएपछि बजार प्रवर्तन र सहजीकरणको सट्टामा प्रशासनिक तथा कानूनी कड़ाई गरेपछि व्यवसाय गर्ने परिस्थिति प्रतिकूल बनेको व्यवसायीहरूको ठहर छ। व्यवसायीले सरकारप्रति मात्र नभई नेपाल वैदेशिक रोजगार व्यवसाय संघको नेतृत्वको क्षमताप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।
0: गेस्ट हाउसका बन्द कोठामा करिला बालिका शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। विद्यालयको कक्षा कोठामा भविष्यका सपना देख्नुपर्ने करिला बाल बालिका पारिवारिक र आर्थिक समस्याका कारण खाजा घर र गेस्ट हाउसका बन्द कोठामा जिउन बाध्य छन्। दाङ तुलसीपुरकी 13 वर्षीय एक बालिकाको बाल्यकाल पारिवारिक विखण्डनको पीड़ाले भरिएको छ। उनी 4 वर्षकै हुँदा आमा रोजगारीका लागि कुवेत गइन्। आमाको काखमा हाँस्ने खेल्ने अवसर गुमाएकी उनले बाबुको माया पनि पाउन सकिनन्। आमा विदेशी लगत्तै ती बालिकाका बाबुले दोस्रो विवाह गरे। मलाई घरमा कसैको माया महसुस हुँदैनथ्यो। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ती बालिकाले भनिन्, घरको वातावरणमा उनको अनुकूल थिएन, घरमा आफ्ना भएर पनि उनको मन मायाले भरिएन। कक्षा 8 पढ़ेपछि उनले पढ़ाईलाई पूर्ण विराम दिइन्। यसबीच छिमेकी मनिषा छेत्रीले ती बालिकालाई काठमाडौँ घुम्न जाउँ, राम्रो काम पनि लगाइदिन्छु भन्दै दिनहुँ फकाउन थालिन्। काठमाडौँ शहरको मोह र राम्रो आमदानीको प्रलोभनमा ती बालिका परिन्। मैले परिवारबाट माया पाएकी थिइन, उनी भन्छन्। त्यसैले छिमेकी मनिषा दिदीका कुरामा विश्वास गरेर काठमाडौँ आउन तयार भए। 2082 भदौ 24 गते उनी आफन्त कसैलाई जानकारी नदी तुलसीपुरबाट नेपालगंज हुँदै काठमाडौँ आइन्। काठमाडौँमा सुनौला दिनहरू हुन्छन् भने छिमेकी मनिषाले उनको कान भरेकी थिइन्। मनिषा दिदीले बसको टिकट काटिदिएर राधिका नामकी महिलाको नम्बर दिएर मलाई काठमाडौँ पठाउनुभयो। ब्यूरोमा उजुरी दिन आएकी ती बालिकाले भनिन्, तुलसीपुरबाट हिँडेको भोलिपल्ट काठमाडौँ बस पार्क ओर्लिएकी ती बालिकालाई राधिका नामकी एक महिलाले सुदूरपश्चिम खाजा घर पुर्याइन्। शुरूकै दिन उनको अन्धकारमय भयो, त्यही रात उनको जीवनले भयावह मोड़ लिया।

नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।